0: तो खाओ और पियो और आंखें ठंडी करो। अगर तुम किसी आदमी को देखो तो कहना कि मैंने खुदा के लिए रोजे की मन्नत मानी तो आज मैं किसी आदमी से हरगिज कलाम नहीं करूंगी।
1: فَأَتَتْ بِهِ قَوْمَهَا تَحْمِلُهُ قَالُوا يَا مَرْيَمُ لَقَدْ جِئْتِ شَيْئًا فَرِيًّا
0: پھر وہ اس بچے کو اٹھا کر اپنی قوم کے لوگوں کے پاس لے آئیں۔ وہ کہنے لگے کہ مریم، یہ تو نے برا کام کیا۔
1: يَا

0: और अपने घर वालों को नमाज का हुक्म करो और उस पर कायम रहो। हम तुमसे रोजी के खासगार नहीं, बल्कि तुम्हें हम रोजी देते हैं, और नेक अंजाम अहले तक्वा का है।
1: وقالوا لولا يأتينا بآية من ربه أولم تأتهم بينة ما في الصحف الأولى
0: اور کہتے ہیں کہ یہ پیغمبر اپنے پروردگار کی طرف سے ہمارے پاس کوئی نشانی کیوں نہیں لاتے، کیا ان کے پاس پہلی کتابوں کی نشانی نہیں آئی؟
1: ولا

0: Sufi sings Ruhu, that which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین رو نساید پیش غیر الله جبین رو اگر گردون به کام او نگردد به کام خود بگرداند زمین رو این رادیو FM 92.6 است بشنوید جهان UCP
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: ایک نئی پہچان
3: ایک نئی لگن
2: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان
3: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے
2: اور جہاں باتیں ہوں مستقبل کی معلومات کی اور بحث و تکرار ہو آنے والے وقت کی
3: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں UCP نمبر ون
2: جب ملتی ہے لگن
3: محنت
2: کامیابی اور خلوص
3: تو بنتی ہے
2: UCP کی دنیا
3: آپ سن رہے ہیں FM 92.6
2: سنتے رہیے السلام علیکم آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا میں ہوں مریم ارشاد لیکچرر فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن پروگرام فیکلٹی آر کے ساتھ جس میں ہم بات کرتے ہیں فیکلٹی سے ریلیونٹ اکیڈیمیا سے ریلیونٹ اپرچونیٹی سے ریلیونٹ پروفیشنل لائف سے ریلیونٹ نیٹورکنگ سے ریلیونٹ اسکلز اور بہت کچھ آج ہمارے پروگرام فیکلٹی آر میں جو شخصیت موجود ہے ان کا کسی بھی تعارف کی ان کو ضرورت نہیں ہے وہ کسی بھی تعارف کے محتاج نہیں ہے آپ صرف اس فیکلٹی کے ہی نہیں بلکہ اسٹوڈینٹس کے بھی ہر کسی کے ہر دل عزیز ہیں اور اگر یہ کہا جائے کہ آپ اس فیکلٹی کے پوائنیئرز میں سے بانیوں میں سے ہیں جنہوں نے اس فیکلٹی کو بلندیوں تک لے کے جانے میں ایک نیا اور ایک اہم کردار ادا کیا تو ہم سب کے ہر دل عزیز ڈاکٹر فہد انیس ایچ او ڈی فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن اور اس کے علاوہ آپ UCP ایڈونچر کلب کے پیٹرن ہیں اور اس طرح کی ایک لسٹ گو آن کرتی ہے سو السلام علیکم سر
4: وعلیکم السلام
2: کیسے ہیں آپ
4: اللہ کا شکر بہت شکریہ آپ کا آپ نے اتنا خوبصورت تعارف کروایا اس کے لیے
2: ایکچولی آپ یہ تعارف ڈیزرو کرتے ہیں سب سے پہلے تو فیکلٹی آر میں آپ کو خوش آمدید
4: تھینک یو
2: اچھا جیسے ابھی میں بات کر رہی تھی کہ اس فیکلٹی کے پوائنیئر میں سے آپ ایک ہیں تو آپ مجھے یہ بتائیں اور ہمارے سامعین کو بتائیں کہ کس طرح سے فیکلٹی کا اسٹارٹ کیسے ہوا اور اب آپ فیکلٹی کو کہاں دیکھ رہے ہیں کیا اسٹرگلز اور ہارڈ شپس تھی کیا پرابلمس تھی کیا ایشوز تھے کیا اپرچونیٹیز اسٹوڈینٹس کو دی گئی اور اب کس طرح سے چیزوں کو مزید ریفائن کر کے اور کیسے ایز اے مینٹور اسٹوڈینٹس کے اتنے ہر دل عزیز ہیں
4: یہ تو بہت لمبی اسٹوری ہے اوبویسلی کل مجھے 11 سال پورے ہو گئے ہیں یہاں پہ فیکلٹی میں اور میری ہی 11 سال کے ساتھ تقریباً یہ فیکلٹی بھی 11 سال کی ہو گئی ہے جیسے آپ نے کہا کہ میں خود اس کا پائنیئر فیکلٹی ممبر ہوں جب اس کو اسٹارٹ کیا گیا تو اس میں نو ڈاؤٹ جب کسی بھی چیز کو اسٹارٹ کیا جاتا ہے تو اس میں بہت سے چیلنجز آتے ہیں تو اس میں بھی جب اسٹارٹ کیا گیا اس ٹائم پہ جو ڈین تھے ڈاکٹر مغیث الدین شیخ صاحب وہ ڈین تھے آئی واز اے فیکلٹی ممبر تو سب سے پہلا چیلنج تو یہ تھا کہ اس ٹائم پہ پرائیویٹ سیکٹر میں انڈسٹری گرو کر رہی تھی اور اس گروتھ کے ساتھ اپنے کریکولم کو میچ کرنا وہ کورسز انٹروڈیوس کرنا جو اسٹوڈینٹس کے لیے بہت ضروری ہیں تو سب سے پہلا چیلنج تو یہ تھا تو اس کے اوپر ہم لوگوں نے بہت محنت کی اور ایک کوشش کی کہ اسٹوڈنٹس کو اس طرح کے کورسز ان کے روڈ میپ میں دیے جا سکے تاکہ جب انڈسٹری میں جائیں وہ لوگ تو ان کے پاس وہ اسکل سیٹ ہو کیونکہ ڈے ون سے میرا اپنا بھی یہ ایک ویژن تھا اور پھر آبویسلی جو سیکھا ہم نے اپنے اس ٹائم پہ ڈین سے اور پھر جو لیٹر آن جتنے بھی ہمارے مین پوزیشنز پہ لوگ آئے اور اپنے باقی بھی استادہ سے وہ یہی کہ اسٹوڈنٹ کو جو تھیوریٹیکل چیزیں پڑھائی جائے اس کو اس طرح سے اس کا پریکٹیکل کروایا جائے تاکہ جب وہ انڈسٹری میں جائے تو انڈسٹری میں جا کے وہ اپنے آپ کو ایلین فیل نہ کرے تو ایک سب سے بڑا پہلے چیلنج تو یہ تھا کہ بی ایس سے لے کے پی ایچ ڈی تک تمام ڈگری پروگرامز کے کریکولم ڈیزائن کرنا پھر اس کو یہ بھی ذہن میں رکھنا کہ کیا یہ جو کورسز ہم دے رہے ہیں اس کی ایکسپرٹیز ہمارے پاس انڈسٹری میں کیسے اویلیبل ہے اور پھر جو نیکسٹ بڑا چیلنج یہ تھا وہ اس پریکٹیکل چیزوں کو امپلیمنٹ کرنے کے لیے لیبس تو پہلے 1.5 سال ہم نے اس کو ود دا ہیلپ آف ہائر مینجمنٹ اس کو مینج کیا ہمیں جو بھی ریسورسز اویلیبل تھے اس کے اندر رہتے ہوئے کام کیا لیکن پھر وقت کے ساتھ ساتھ جیسے جیسے وقت چلتا چلا گیا लोग भी ऐड होते गए, फैकल्टी मेंबर्स ने ज्वाइन किया, कारवा बनता गया। और आई विल से दिस कि जी वर्क के साथ साथ जो भी फैकल्टी मेंबर हमारे साथ ऐड हुआ, हर फैकल्टी मेंबर ने अपनी एक्सपर्टीज के मुताबिक इसकी वैल्यू एडिशन की है। आज अगर ये एक इतनी बड़ी फैकल्टी, इतना बड़ा डिपार्टमेंट और फिर एक अच्छा नाम रखने वाली फैकल्टी अगर मार्केट में, तो इसकी वजह शायद मैं अकेला नहीं हूँ। इनिशिएट जरूर किया था, चैलेंजेस जरूर थे, लेकिन उन चैलेंजेस को मेरे साथ बाकी तमाम फैकल्टी मेंबर्स ने, तमाम टीम ने उसको उन चैलेंजेस के ऊपर आके अपनी एक्सपर्टीज के साथ इसको टैकल किया। तो अल्हम्दुलिल्लाह आज वी आर वन ऑफ द लाइक लार्जेस्ट फैकल्टी इन द प्राइवेट एंड इवन क्लेम इट गवर्नमेंट सेक्टर, तो ये गलत ना होगा, लाइक ये मेरा अपना क्लेम है। और डेफिनेटली अगर आप इसको इन टर्म्स ऑफ फैकल्टी मेंबर्स, इन टर्म्स ऑफ रिसोर्सेज देखेंगे, तो वी हैव अ वेरी गुड रिसोर्सेज देयर इन द फैकल्टी। तो यस, अ लॉन्ग वे टू गो। और जब कभी सोचता हूं तो लगता है जैसे बहुत पुरानी बात है कि जब हमने
2: शुरू किया, बिल्कुल ऐसे नहीं, आपको देख के बिल्कुल ऐसे नहीं फील होता है 11 साल से यहाँ पर है और आप एज अ पायनियर और इतनी स्ट्रगल और हार्डशिप्स के बाद आपने चीजों को इतना रिफाइन किया है। हमारे लिए एज अ टीचर मैं देखती हूँ कि हमारा करिकुलम जब हमें पता चलता है ये कोर्स पढ़ाना है, वो हमारे लिए पढ़ाना हमें होता है कि ओके कोर्स डिजाइन हमें मिल गया और हमने पढ़ाना है, लेकिन उसके पीछे कितनी मेहनत है, कितनी डेडिकेशन है, वो ऑब्वियसली आपसे बेहतर कौन जान सकता है।
4: बिल्कुल ऐसे ही है। इवन की आई स्टिल रिमेम्बर की जब पहली बार हमें NOC मिला MPhil और PhD प्रोग्राम के लिए, तो हमने उसको बकायदा यहाँ सेलिब्रेट किया था।
2: अच्छा,
4: क्योंकि उस टाइम पे प्राइवेट सेक्टर में बहुत ज्यादा यूनिवर्सिटीज MPhil और PhD उससे ऑफर नहीं कर रही थी, एक आध यूनिवर्सिटी थी, तो उसको उसका NOC इज अब कह लें कि हमारे लिए एक अचीवमेंट थी। फिर इसी तरीके से हम लोगों ने कोशिश की, तब भी और अब ऑब्वियसली वो एडअप हो गया, बच्चों को एंगेज किया जा सके, मुख्तलिफ एक्टिविटीज करवाई जाती थी यहाँ पे, बल्कि मैं पायनियर फैकल्टी मेंबर होने के साथ साथ जो मीडिया क्लब है उसका पायनियर पैट्रन भी रहा हूँ। अच्छा। तो हमने उसमें भी बहुत कुछ इंट्रोड्यूस किया। तब हमने बकायदा एक मीडिया गाला करवाया, मीडिया फेस्ट के नाम से बल्कि हमने उसको लेके चले, और उसमें हमने जो हमारा ओल्डेस्ट वे ऑफ कम्युनिकेशन है पपेट शो, हम उसको इंट्रोड्यूस करवाया यहाँ पे। तो कोशिश ये की जाती है कि बच्चों को कुछ पुराना ट्रेडिशन मेथड ऑफ कम्युनिकेशन को भी साथ साथ लेके चला जा सके, लेकिन लेटेस्ट वर्ल्ड की डिमांड है वो आपको पता है कि हम रेगुलरली अपना करिकुलम ऐड कर रहे होते हैं, एक्टिविटीज में एंगेज रखते हैं, कोशिश करते हैं कि स्टूडेंट्स को इंडस्ट्रियल विजिट करवाएं, ताकि वो जैसे मैंने पहले कहा कि उनको एक एलियन फील ना आए। और उसके साथ फिर हमारी लाइक आई कैन अगेन से कि इन आवर फैकल्टी वी ट्राइड अवर लेवल बेस्ट कि जो हमारे इंटर्नशिप के स्टूडेंट हैं वो भी हमारी बताई हुई जगहों पे इंटर्नशिप करें, ताकि हम उनसे फीडबैक ले सकें, और हम लेते भी हैं। आपको भी अंदाजा है कि हमने मुख्तलिफ एडवर्टाइजिंग एजेंसीज, PR ऑर्गेनाइजेशंस, चैनल्स के साथ, रेडियो के साथ, न्यूज़पेपर के साथ MOU साइन ही इसी मकसद से किए हैं, ताकि बच्चों को वहाँ पर इंटर्नशिप पे भेजा जा सके, वो हैंड्स ऑन ट्रेनिंग ले सकें, और फिर जब वो इंडस्ट्री में जाएं तो वो अपने आप को मनवा सकें।
2: ऐसे ही है सर। दूसरा सवाल मैंने आपसे किया था कि आप इतने हर दिल अजीज हैं बच्चों के, बींग एन HOD भी, बच्चों के फेवरेट लिस्ट में जो सबसे पहले नाम आता है वो डॉक्टर फाहद अनीस है। किसी भी क्लास में चले जाएं, किसी भी स्टूडेंट से पूछ लें, ऐसी क्या उसकी कहते हैं टिप एंड ट्रिक है, या क्या ऐसी मैजिकल पावर हैं जिसकी वजह से बच्चे इतना ज्यादा आपको ऑन करते हैं एंड दे ऑन इट बाय हार्ट?
4: नहीं, मैजिकल पावर तो कोई नहीं है। मेरा ख्याल से एक तो ऑब्वियसली थैंक टू ऑलमाइटी के वो जिसको इज्जत देना चाहे वो देता है, और इसमें शायद हमारा उतना कमाल नहीं है, ये मैं हमेशा मैं इसका मानने वाला हूँ। दो उसके अलावा दो चीजें हैं जो यानी कि मुझे लगता है कि यदि इंसान को प्रैक्टिस करनी चाहिए तो आप हर दिल अजीज हो या लोग आपको पसंद करें, बट उसमें दो फैक्टर्स मुझे लगता है कि शायद बहुत ज़्यादा प्रोमिनेंट हैं, और अगर कोई प्रैक्टिस करे तो ये चीज़ वेरीफाई भी हो सकती है। एक, आपकी नीयत का साफ होना। मेरे पास जब भी कोई आया, वो स्टूडेंट है या मेरा कोलीग है या कोई विजिटिंग फैकल्टी मेंबर है या कोई मेरे सीनियर हैं, तो मैंने हमेशा कोशिश ये की कि उनको जो एडवाइस की जाए, उनको जो सजेशन दी जाए, उनको जो कोई एक किसी भी इशू में अगर पढ़े तो उसका कोई सलूशन दिया जाए, तो वो दिया जाए जो बिल्कुल मुझे लगे कि यस दिस इज ऑनेस्ट, इफ आई बीइंग एट हिज और हर पोजीशन तो मैं भी शायद यही करता। तो मेरी एक तो नीयत, मैं हमेशा कोशिश करता हूँ कि उस हवाले से बिल्कुल उनको ऑनेस्ट ओपिनियन दी जाए, ऑनेस्ट मशवरा दिया जाए, जो मेरा दिल और दिमाग कह रहा है मैं वो उनके सामने रख देता हूँ। और तो मेरा ख्याल है कि इस चीज़ का बहुत रोल है कि जब आप किसी को ऑनेस्टी के साथ मशवरा दे रहे हो, गाइड कर रहे हो, तो वो क्योंकि इंसान का एक ऑरा होता है ना, तो आपके ऑरे से वो वाइब्स निकल मिलती हैं और आपका जो ओपोनेंट है जो आपसे सुन रहा है आपसे समझ रहा है आपको फॉलो कर रहा है तो उसको ये फील भी होती है आई थिंक कि हाँ यार ये जो बंदा बात कर रहा है क्योंकि शायद उसमें आप स्ट्रेस उतना दे रहे होते हैं आप उसमें मसाले ऐड कर रहे होते हैं तो मैं कोशिश करता हूँ कि उस ऑनेस्टी के साथ जो एग्जाम्पल्स हम अपनी रियल लाइफ की दे रहा होता हूँ तो एक तो ये फैक्टर उसमें जरूर है. दूसरा चीज जो मैंने बीइंग एक्सपर्ट ऑफ कम्युनिकेशन सीखी और देखी है वो ये कि आई विल ट्राई कि मैं कोई भी जब मेरे पास आए तो इंस्टेड ऑफ सेइंग एनीथिंग मैं उसकी बात सुनता हूँ. तो मुझे लगता है कि हम हमेशा जवाब देने के लिए सुनते हैं लेकिन मैं लोगों को सुनने के लिए सुनता हूँ. तो जब वो अपनी बात को शेयर कर लेते हैं हर कंप्लीट बस्ट आउट कर देते हैं इवन के सेम टाइम मैं हर एक की प्रॉब्लम सॉल्व नहीं भी कर पाता बट वो जब आप सुन लेते हैं उनको लगता है कि यार ही समवन कि जो हमारी बात सुनता जरूर है हमारा गिला है शिकवा है वो सही बात है गलत बात है बट आई डू लिसन टू माई स्टूडेंट्स मैं उनको टाइम देता हूँ यहाँ से घर यानी कि ऑफिस से जाके भी अपने कोलीग्स को भी और वेलकम करता हूँ क्रिटिसिज्म अपने ऊपर भी. तो मुझे लगता है ये दो फैक्टर्स हैं जो शायद
2: और इसी कहीं ना कहीं करूंगी कि वाकई ऐसे ही है जब हमें कोई भी मसला होता है एज अ लेक्चरर और एज अ टीचर और एज अ कोलीग कुछ भी इवन हमारी पर्सनल लाइफ का है प्रोफेशनल लाइफ का है तो पता होता है कि सिर्फ हाथ संभाल लेंगे. सो यही से हम अपनी गुफ्तगू का सिलसिला आगे बढ़ाएंगे लेकिन लिसनर्स अभी चलते हैं एक छोटे से ब्रेक पे. आप सुन रहे हैं फैकेलिटी आर, मैं हूं मरियम इरशाद, प्रोग्राम FM 92.6 फैकेलिटी आर के साथ.

0: کی تازگی کا سفر طے کیجیے.
1: علیک یا سیدی,
0: یوسی پی کی دنیا کے ساتھ. تو سنتے رہیے
1: سید الاولین والآخرین.
0: FM 92.6.
2: ویلکم بیک سامعین, آپ سن رہے ہیں یو سی پی کی دنیا 92.6 ایف ایم. ہمارے ساتھ ڈاکٹر خالد ہیں اور گفتگو کا سلسلہ جاری ہے. ڈاکٹر صاحب, آپ ابھی فرمائے تھے مکروہ کے بارے میں, آپ نے کافی تفصیلاً اس کے بارے میں بات کی. ڈاکٹر صاحب, اسی سے ریلیٹڈ ایک بات ہے جس کو آپ نے بڑی اچھی ایک پوائنٹ اس میں فرمایا, وچ آئی ٹینڈ ٹو اگری ایکچولی, اور حقیقت بھی یہ ہے کہ جب آپ حلال اور حرام کی بات کریں, اٹ ہیز ٹو کم فرام گاڈ. آپ خود نہیں کہہ سکتے کہ یہ چیز حلال ہے یا حرام ہے, اللہ کی متعین کردہ اور ان کے رسول کی متعین کردہ چیزوں کو ہی حلال حرام کہنا چاہیے. آپ وہ لفظ استعمال نہیں کرنا چاہیے آپ کو, یو شوڈ بی ویری کیئرفل. یہ بڑا اچھا آپ کا پیغام ہے ڈاکٹر صاحب. اسی سے ریلیٹڈ ایک ہے, میں کچھ بچوں سے گفتگو ہو رہی تھی, چھوٹے بچوں سے ڈاکٹر صاحب, مثلا 5 سال سے 10 سال کی بچی نے مجھ سے یہ سوال کیا, کیونکہ اس نے یہ سن رکھا تھا. تو سوال یہ تھا ڈاکٹر صاحب کہ کیا کتا شیطان کے تھوک سے بنا ہے, کیونکہ اس نے یہ سنا تھا کہ وہ ایک ناپاک چیز ہے. تو اسی طرح بیان ہوا تو وہ اس نے مجھ سے سوال کیا, اس پر آپ کیا فرمانا چاہیں گے؟ کیونکہ یہ مسلمانوں میں بہت زیادہ اس میں ایک لفظ ڈائیکوٹمی, ایک تضاد پایا جاتا ہے. کوئی کہتے نہیں ہے, کوئی کہتے ہیں کہ یہ چھو بھی جائے آپ کو تو یو نو آپ کی وضو ٹوٹ جاتا ہے, یا رحمت کے فرشتے نہیں آتے. یہ سب سے بڑی بات یہ کہی جاتی ہے.
3: ایک تو خیر بچوں کو یہ بتانا چاہیے کہ اس طرح کی جو بیانات ہوتے ہیں نا, اس میں چاہے وہ بیان صحیح ہو یا غلط ہو, صحیح غلط سے مراد یہ, چاہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کا فرمان ہو, قرآن مجید کا ارشاد ہو یا نہ ہو, یعنی غلط نسبت ہو, یہ استعارے کی زبان ہوتی ہے, میٹافوریکل. یو نو یہ ایسے ہی جیسے کہ یو نو آدمی کہے کہ بھائی یہ تو جلد بازی کے خمیر سے بنا ہے. یو نو اس کا مطلب یہ نہیں ہوتا کہ کوئی جلد بازی کا کوئی خمیر ہوتا ہے جس سے, مطلب جذبات آدمی ہے. ایک بات تو یہ ہے. دوسری بات یہ ہے کہ یہ بات ویسے بھی کوئی مذہبی سٹیٹمنٹ نہیں ہے, یعنی مذہبی سٹیٹمنٹ سے مراد یہ کہ قرآن مجید میں نہیں ہے نبی صلی اللہ علیہ وسلم کا کوئی ایسا فرمان کہ جو قابل اعتبار ہو, اس میں نہیں ہے. یہ لوگوں کی تعبیر ہے بات کو بیان کرنے کے لیے. کتے کے بارے میں اصل میں جو ڈسکشن ڈیبیٹ ہے, اس کی وجہ وہی سٹیٹمنٹس ہیں جو آپ نے بھی بیان کی, لیکن میں یہ بات اس پروگرام کے توسط سے پہلے بھی بیان کر چکا ہوں کہ جب کسی دینی معاملے میں کوئی بات ہمارے سامنے آئے تو یہ میں نہیں کہہ رہا, یہ اللہ تعالیٰ فرما رہا ہے کہ دینی معاملات اللہ کا کلام قرآن مجید اب فیصلہ کن اتھارٹی ہے, قیامت تک کے لیے اللہ کی طرف سے اب یہ کسوٹی ہے, یہ میزان ہے. یہ بات سورہ بقرہ کی آیت نمبر 213 میں بھی بیان ہوئی, اور جگہوں پر بھی بیان ہوئی ہے کہ اللہ نے پیغمبروں کے ساتھ کتاب نازل کی, کیوں؟ لِيَحْكُمَ بَيْنَ النَّاسِ, کہ وہ فیصلہ کر دے لوگوں کے درمیان, فی مختلفو فی, ان معاملات کے بارے میں جن میں انہوں نے اختلاف کیا. تو اب آپ یہ دیکھیے کہ اگر تو یہ ہونا کہ کتے کا سرے سے بیان ہی نہ ہو قرآن مجید میں, تو چلیے پھر تو ہم کسی اور اینگل سے دیکھیں گے. دو جگہوں پر کتے کے بارے میں اللہ تعالیٰ نے بہت پازیٹیولی بیان کیا. اب اگر آپ سوچئے تھوڑی دیر کے لیے, اللہ رب العزت حکیم و دانا ہستی, انسانوں کی رہنمائی کرنے والا, وہ چاہتا تھا کہ لوگ کتے کو اوائڈ کریں, اس کو ایک گھٹیا پلید نجس چیز سمجھیں. تو یار یہ دو پازیٹیو باتیں تو نہیں آنی چاہیے تھیں, پھر تو الٹ ہونا چاہیے تھا نا. ایک سورہ مائدہ کی آیت ہے 4, جس میں اللہ تعالیٰ نے یہ بتایا ہے کہ جب تم شکار کرنے جاؤ اور شکار کے لیے مثلا تیر چلاؤ یا غلیل چلاؤ یا جو کچھ بھی, اور تمہارے ساتھ تمہارا شکاری کتا ہو جس کو تم نے ٹرین کیا ہو, اور وہ تم چلاؤ اللہ کا نام لے کر, اور وہ تمہارے لیے تمہارا شکار منہ میں پکڑ کے لائے, اور تو کہیں سے نہیں لا سکتا نا, پنجوں سے تو نہیں پکڑتا, تو وہ تمہارے لیے جانور حلال ہے, منہ سے پکڑ کے لایا ہے وہ, اور وہ آپ کے لیے حلال ہے. دوسرا پازیٹیو بیان سورہ کہف, سورہ نمبر 18, آیت نمبر 18, जिसमें अल्लाह ताला उन अस्हाबे कहफ नौजवानों के का की स्टोरी बता रहा है जो नहायत शानदार स्टोरी है, कुर्बानी की दास्तान है अल्लाह की तौहीद के लिए। वो हिजरत कर गए और एक गार में जाके उन्होंने पनाह ली और अल्लाह ने उनको खास प्रोटेक्शन दी और उन नौजवानों के साथ उनका एक कुत्ता भी था और उसको ऐसे शानदार तरीके से अल्लाह ताला बयान फरमा रहा है वह कल्बुहुम बासितुन ज़िराइही बिलवसीद और उनका कुत्ता पैर फैलाए हुए था दहलीज पर, यानी वो ऐसे बैठा हुआ था और वो भी सो रहा होगा कि आने वाला आदमी रोब में उस पर रोब तारी हो जाता और भाग जाता। इसके बाद आप जरा पूछें लोगों से कि ये कुत्ता घटिया चीज है, शैतान की थूक से बना है, नापाक और नजिस है, ये तुम्हारे पास कहां से बात आई? तो कहेंगे अहदीस से आई है। तो हम ये गुजारिश करेंगे कि नबी सल्लल्लाहु अलैहि वसल्लम का कोई इरशाद कुरान मजीद से टकरा ही नहीं सकता। तो असल में हुआ क्या, जो मुझे बात समझ में आई है, हुआ ये कि मेरे ख्याल में दो चीजें हुई, ज्यादा भी हो सकती हैं। एक ये, एक वाकया हुआ कि नबी सल्लल्लाहु अलैहि वसल्लम के किसी हुजरे मुबारक में, किसी इसलिए मैं कह रहा हूँ कि ज़ाहिर है अज़वाजु मुतहरात थी, तो जिस ज़ौजा मोहतरबा के आप हुजरे में थे उस मौके पर जिब्रील अलैहिस्सलाम तशरीफ लाए और जब वो आए तो उन्होंने अंदर आने से इनकार कर दिया। उन्होंने कहा कि आपके हुजरे में एक कुत्ता है, पहले वो बाहर निकले। वो बाहर निकला तो आप अंदर आए और फिर वो वही कम्युनिकेट करने का सिलसिला हुआ। इससे दो चीज़ें मालूम हुई, एक तो ये बात मालूम हुई कि जिब्रील अलैहिस्सलाम ने ये चाहा कि कुत्ता बाहर निकले तो वही को कम्युनिकेट करने का सिलसिला शुरू हो, जिसका मतलब ये है कि जाहिर है कि ये एक बड़ा अहम प्रोसेस होना था। कुत्ते वैसे भी डिस्ट्रैक्ट करते हैं, पता नहीं क्या करना शुरू कर दे वो, वगैरह वगैरह। ये तो हमारी इन्फ्रेंस है ना कि उसकी नापाकी की वजह से या किस वजह से था, तो रहमत का फरिश्ता नहीं आता, मेरा ख्याल है यहाँ से शुरू हुई बात। लेकिन एक दूसरी भी काबिल गौर बात कि वो ना आते तो कुत्ता तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हुजरे मुबारक के अंदर था भाई। आप ये सोचिए, छोटा सा हुजरा जो है वो कोई पैलेस नहीं था, छोटी सी स्पेस होती थी। तो एक तो ये वाकया है। दूसरा वाकया जो मालूम होता है मुख्तलिफ बातों को सुनकर कि मदीना मुनवरा में कुछ कुत्ते ऐसे थे जो होता है ना, वो उनके वो क्या रेबी का उनकी मर्ज होती है,
2: ये स्ट्रे डॉग्स तो नहीं डॉग्स?
3: नहीं, वो असल में स्ट्रे डॉग्स भी जाहिर है वो है ना जानदार हैं, उनसे बीमारी फैलती थी। उनको जो बातें बयान की जाती हैं, मारने का अहतमाम किया गया। तो ठीक है, जो मूजी चीज़ है उसको तो आप मार सकते हैं। तो मैं जो गुजारिश कर रहा हूँ ये है, अच्छा फिर हदीस में भी पॉजिटिव बातें भी आती हैं कि तीन तो ऐसे कुत्ते हैं कि जो बाकायदा खिदमत करते हैं और उसमें कोई हरज ही नहीं है, एक शिकारी कुत्ते, एक वो कि जो रेवड़ की देखभाल करते हैं और एक जो सिक्योरिटी डॉग्स हैं। तो उनको तो बाकायदा नाम लेके पॉजिटिवली बयान किया गया। अब रही ये बात कि जो पेट डॉग्स हैं, जो आप घर में रखते हैं, इसमें देखें पूरी हमारी जो दीनी रिवायात हैं और जो हमारे यहाँ दीन का मिजाज है, उससे मालूम होता है कि यार जो आपके घर में जानवर हो, पेट, बिल्ली हो, कुत्ता हो, कोई भी हो, उसकी गंदगी से हत्तुल इम्कान आपने बचना है। और उसमें ये बात लाजिमन मुसलमान को सोचनी चाहिए कि ये जो गले लगाना है और फिर उनको चूमना है और उसके सलाइवा जो है उसका ख्याल ना रखना है, ये चीज़ें हैं जिनको अवॉइड करना चाहिए। तो हम किसी जो वेस्ट में जो तस्वुर है पेट्स के साथ लाड प्यार करने का, वो तो नहीं हो सकता। आपने घर में रखना है तो आप अपने इबादत की जगह वगैरह और अपने घर की सफाई का वैसे ही ख्याल रखें। देखिए ना, जानवर हैं, उन्होंने कब कोई गंदगी की है, कहाँ की है, उसका आपको ख्याल रखना चाहिए।
2: अच्छा डॉक्टर साहब, इसी सिलसिले को आगे लेकर चलेंगे, सामीन हमारे साथ रहिएगा, बड़ी दिलचस्प गुफ्तगू हो रही है। ये हमारी कॉमन सोसाइटी की एक बात है जो पेश की जाती है। तो इंशाल्लाह वापसी पे दोबारा यहाँ से सिलसिला का आगाज करेंगे। हमारे साथ

0: شورغل،
1: یہ آواز ہے لاہور کی، لاہور کی، یہ آواز ہے یو سی پی کی، یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
2: ویلکم بیک لسنرز، آپ سن رہے ہیں ایف ایم 92.6، میں ہوں مریم ارشاد، لیکچر فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن، پروگرام فیکلٹی آر کے ساتھ۔ اور آج ہماری جو گیسٹ ہیں وہ ڈاکٹر صد افزار ہیں، اور ان سے بھی ہم ڈسکس کر رہے تھے ان کا ایریا آف ریسرچ، اور آپ بتا رہی تھی کہ میڈیا اور سائیکالوجی آپ کا ایریا آف ریسرچ ہے۔ تو میڈیا اور سائیکالوجی میں تو بہت ساری چیزیں، ہم جو کانٹینٹ دیکھ رہے ہیں، جو آج ریلس ہم دیکھتے ہیں، جو بھی ٹرینڈ ہے، جو پوسٹ ہے، ہر چیز کے ساتھ ہم ریلیٹ کر سکتے ہیں، لیکن جتنا ریلیٹ کرتے ہیں اتنا یہ کمپلیکس بھی ہو جاتا ہے۔ تو یہ بڑا کمپلیکس ایریا آف ریسرچ نہیں ہے، اس کو کرتے ہوئے آپ کو یہ فیل نہیں ہوتا کہ اب میں اس پرسپیکٹیو اور اپروچ سے لکھ رہی ہوں، اب اس پرسپیکٹیو اور اپروچ کو بھی سوچنا ہے، اس ٹرینڈ کے بارے میں بھی پتا ہونا چاہیے، میں اتنی ساری چیزوں کو کیسے سمرائز کروں گی؟ کبھی یہ خیال آتا ہے یا جسٹ کیونکہ آپ کی ایکسپرٹیز ہیں آپ بس رینڈملی جو خیال ہے اس کو لکھ دیتی ہیں؟
3: ایکچولی اس طرح سے ہے کہ جیسے ابھی ہم نے بات کی کہ ہمارے جو ٹرینڈز ہیں وہ ود ان اے ڈے جو ہے وہ ڈیلی بیسس پہ جو ہے وہ ایوالو ہو رہے ہیں اور چینج ہو رہے ہیں۔ تو اگر آپ اپنے آپ کو صرف ایک اسپیسیفک ایریا تک کنفائن کر لیں گے تو آپ کی جو لرننگ ہے اور آپ کا جو ایکسپرٹیز ہے آپ کی وہ ایک ہی ایریا تک پھر لمیٹیڈ ہو جائیں گی، آپ اسے باہر نہیں نکل سکتے۔ میڈیا اینڈ سائیکالوجی از اے ویری براڈر ٹرم، اینڈ اس کے اندر جو ہے وہ بہت سارے فیلڈ آف انٹرسٹ آتے ہیں۔ جیسے آپ نے خود بات کی کہ ہم اس میں ریلز دیکھ سکتے ہیں، ہم اس میں اگر آپ سائیکولوجیکل افیکٹس کی ہی بات کریں تو اس میں پازیٹیو بھی آتے ہیں، اس میں نیگیٹو بھی آتے ہیں، اس میں ڈپریشن بھی ہے، اس میں انگزائٹی بھی ہے۔ پھر اگر ہم اس کو ریلیٹ کرنا شروع کریں فزیکل ہیلتھ کے ساتھ، تو جیسے انسومنیا ہے، سلیپ لیسنیس ہے، آپ کی آئسولیشن ہے، یہ ساری چیزیں، یس وہ ساری چیزیں آپ کی جو ہے وہ ایک ہی براڈر جو ایریا ہے میڈیا اینڈ سائیکالوجی اس کے اندر فال کر رہا ہے۔ اور اگر دیکھا جائے تو جو ہماری سوشل سائنسز یا میس کوم کی ریسرچ ہے وہ بیہیویئرل ریسرچ ہے۔ تو آپ اگر میڈیا اینڈ سائیکالوجی کے ڈفرینٹ ایریاز پہ کام کرنا شروع کریں گے تو آپ کو پتہ چلے گا کہ آپ ہر ایک نیو ریسرچ میں ڈفرینٹ بیہیویئر کو اسٹڈی کر رہے ہیں، آپ کو نئی چیزیں جو ہے وہ فائنڈ آؤٹ کرنے کا موقع مل رہا ہے۔ تو رینڈملی نہیں ہوتے، لیکن ڈیفینیٹلی ان کے پیچھے رینڈم تھاٹس بھی ہوتی ہیں۔ جو چیز پاپولر ہے، جیسے لیٹس سپوز نیٹفلکس از پاپولر، کورین کانٹینٹ از پاپولر، اس پہ میں نے کام کیا ہے۔ دین اسی طرح سے جو ہے وہ ڈپریشن، انگزائٹی اور اسٹریس کی آپ نے بات کی، سوشل میڈیا کا ایک میجر رول ہے، جو کہ میں یہ نہیں کہوں گی کہ صرف ینگسٹرس کو، ہر طرح کے ایجز کے لوگوں میں جو ہے وہ ڈپریشن، انگزائٹی، اسٹریس، آئسولیشن جو ہے وہ بہت زیادہ انکریز ہو گئی ہے،
2: اسپیسیفکلی ڈیجیٹل نیٹیوز،
3: یس بہت زیادہ ہے، کیونکہ ہمارا سوشل میڈیا کا یوز بہت زیادہ ہے۔ اور اسپیسیفکلی ناٹ سوشل میڈیا، اگر ہم ڈیجیٹل میڈیا کی بات کریں، ہم سارا دن موبائلس پہ، لیپ ٹاپس پہ کام کرتے ہیں، ہم کنیکٹیڈ ہیں، ڈفرینٹ ایپس یوز کر رہے ہیں، تو ہم ورچوئلی کنیکٹ ہو گئے ہیں، لیکن ہم فزیکلی ڈسکنیکٹ ہو گئے ہیں۔ تو کیونکہ ہم ایک نارمل پیٹرن سے ہٹ گئے ہیں، تو اس کا ڈیفینیٹلی ہمارے بیہیویئرس کے اوپر افیکٹ ہو رہا ہے۔ تو وہ لرن کرنا جو ہے وہ بیسیکلی آپ کو یہ بتاتا ہے کہ یس، میں ابھی یہ بھی پڑھنا ہے، ابھی میں نے یہ بھی دیکھنا ہے، ابھی میں نے یہ بھی دیکھنا ہے۔
2: اور میم جتنی یہ واسٹ فیلڈ ہے، جیسے سوشیولوجی سے بھی یہ لنک کرتی ہے کہ سوسائٹی اور سسٹم کیا ہے، آپ کون سی سوشل کلاس سے بلانگ کرتے ہو،
3: بالکل۔
2: تو مجھے لگتا ہے کہ آپ نے آل ان آل جو ہے نا ہر چیز میں ایکسپرٹیز لے لی ہے۔ ایز اے ریسرچ ایکسپرٹ جب آپ کو بلایا جاتا ہے، آپ سے ڈسکشن کی جاتی ہے، تو تب یہ فیل ہوتا ہے کہ جو میں نے جتنی اسٹرگل آج تک کی ہے، سم ہاؤ کہیں نہ کہیں میں اس کو جسٹیفائی کر رہی ہوں۔
3: میں یہ تو نہیں کہوں گی کہ میں 100% جسٹیفائی کرتی ہوں، لیکن میری کوشش ہوتی ہے کہ جو لوگوں کی مجھ سے ایکسپیکٹیشنز ہیں یا جو لوگوں کو لگتا ہے کہ میں ہوں، میں اس کو ایک میکسیمم لمٹ تک اچیو کرنے کی کوشش کروں، اور میں اپنا 100% جو ہے وہ دینے کی کوشش کرتی ہوں، تاکہ جو ہے میں اپنے آپ کو بھی لیٹ ڈاؤن نہ کروں، اور جن لوگوں کو مجھ سے جو ہے وہ ایکسپیکٹیشنز ہیں، میں ان کو بھی لیٹ ڈاؤن نہ کروں۔
2: اور میم اسی کے ساتھ اگر میں یہ پوچھوں کہ ایک اچھا ریسرچر آپ کے خیال سے کون ہے، بیکاز آپ ہاؤس وائف بھی ہیں، پروفیشنل لائف میں بھی آپ بہت ساری چیزیں اپس اینڈ ڈاؤنس دیکھ رہی ہوتی ہیں، اس کے ساتھ ساتھ ریسرچ ورک پہ بھی ایکسپرٹیز ہیں، تو ایک اچھا ریسرچر کیسے ایک اچھا ریسرچر بنتا ہے؟
3: एक अच्छा रिसर्चर जो है वो बेसिकली, जैसे मैंने कहा कि इट्स अ कंटिन्यूस प्रोसेस, अगर आप अपने आप को स्टॉप कर देंगे और आप कहेंगे कि देयर इज़ नो अदर थिंग जिसको मैं लर्न कर सकता हूँ या कर सकती हूँ, या ऐसी कोई चीज़ रह नहीं गई जो मैं सीखना नहीं चाहता या मैं नहीं सीख सकता क्योंकि मैंने सब कुछ सीख लिया है, तो ऐसा नहीं होता. एक अच्छा रिसर्चर वो है जो कि कंसिस्टेंसी इज़ द की इन एवरी फील्ड. आप चाहे रिसर्चर नहीं भी हैं, इवन इफ़ यू आर अ टीचर, आप जो है अगर हाउस वाइफ भी हैं, तो हम कंटिन्यूस प्रोसेस से गुजरते रहते हैं. जहाँ आप अपने आप को स्टॉप लगा देंगे वहीं पर ही वो प्रोसेस ख़त्म हो जाएगा. तो बींग अ रिसर्चर मैं ये कहूँगी कि येस वी हैव और ओन चैलेंजेस, हम एक्सपीरियंस भी करते हैं. हमारे जो है वो बिल्कुल ऐसे फुल स्टॉप्स आ जाते हैं जहाँ पर आपको लगता है कि इट इज़ अ डेड एंड और इसके बाद कुछ भी नहीं है. लेकिन अपने आप को मोटिवेट करें और नए सिरे से स्टार्ट करें एंड इसको कंटिन्यूसली लेकर चलें, अपने आप को इवॉल्व करें. विद एवरी रिसर्च आपको लगेगा कि आप खुद इवॉल्व हो रहे हैं.
2: और मैम ये पढ़ाना कितना डिफिकल्ट होता है सर सब्जेक्ट, पीएचडी के स्टूडेंट्स को पढ़ाना, एमफिल के स्टूडेंट्स को पढ़ाना?
3: वेल आफ्टर माई एक्सपीरियंस विद बोथ बी एस, बल्कि बोथ तो नहीं मैं कहूँगी, बी एस में भी, एम फिल में भी एंड पी एच डी में भी, तो मुझे जो है वो स्कूल का टाइम याद आ जाता है जहाँ पे जो है वो टीचर्स आपको बिल्कुल उंगली पकड़ के लिखना सिखाते हैं. तो मैं रिकमेंड करूँगी टीचर्स को कि जो रिसर्च पढ़ाते हैं वो बच्चों को ऐसे ही समझे कि वो स्कूल के बच्चों को कोई इस तरह की चीज़ सिखा रहे हैं जो उन्होंने पहले नहीं पढ़ी है. और वैसे भी एक टीचर को जो है वो अपनी एक्सपर्टीज को साइड पे रख के बच्चों के लेवल तक आके जब आप पढ़ाते हैं उनके टर्म्स में, उनकी लैंग्वेज में, उनके लेवल के एग्जांपल्स देके, तो फिर वो ज्यादा अच्छे से उसको अंडरस्टैंड करते हैं.
2: कौन सी क्लास को पढ़ाना रिसर्च बहुत डिफिकल्ट रहता है, बीएस, एमफिल या पीएचडी?
3: पीएचडी.
2: पीएचडी
3: को? यस.
2: क्यों?
3: बीएस लेवल के जो बच्चे होते हैं वो उसको सीरियसली ही नहीं ले रहे होते हैं. उस वक्त आपकी अंडरस्टैंडिंग बस यही होती है कि हमने ये कोर्स पढ़ना है और हमने इसको पास करना है क्योंकि हमने अपनी डिग्री पूरी करनी है. लेकिन एटलीस्ट वो लर्न करते हैं, चाहे वो किसी भी पर्पज़ के लिए करते हैं. एमफिल के लोग क्योंकि नए नए आए होते हैं तो वो ये सोच रहे होते हैं कि अब तो रिसर्च हमारे सर पर पढ़ ही गई है तो ये मुश्किल है,
2: तो
3: लेकिन यस, लेकिन एटलीस्ट वो करते हैं. जब आप पीएचडी में जाते हैं तो मोस्टली उसमें जो स्टूडेंट्स होते हैं वो प्रोफेशनल्स होते हैं और वो अपनी फील्ड के सर्टेन एक्सपर्ट्स भी होते हैं. तो आपकी एक मेंटालिटी सेट हो चुकी होती है कि ये तो कोई चीज़ नहीं है और हम तो एक्सपर्ट्स हैं, हमें तो ये चीज़ आती है. तो उनको काउंटर करना, उनको सिखाना इस वेरी डिफिकल्ट.
2: अच्छा एक और चीज़ बताएं, एआई के टाइम पीरियड में जहाँ चैट जीपीटी ने और डीप सीक ने इतनी असिस्टेंस कर दी है, एज अ रिसर्च टीचर एंड एज अ रिसर्चर कैसे पता चलता है ये प्लेजराइज्ड काम है?
3: जब आप कुछ सालों से टीचर, डेफिनेटली आपको भी माशाल्लाह जो है वो काफ़ी साल हो गए हैं, तो यू नो कि आपका जो स्टूडेंट है वो उसका पैटर्न क्या है, आपका राइटिंग का जो पैटर्न होता है वो किस तरह की, वो कैबलरी उसका लेवल क्या है या वो किस तरह के सेंटेंसेस लिखता है या लिखती है, उससे भी आपको पता चल जाता है. देन डेफिनेटली वी हैव सॉफ्टवेयर जहाँ से हम प्लेजरिज्म ईजिली चेक कर सकते हैं. AI भी हम चेक करते हैं, हम टर्निटिंग यूज़ करते हैं, अब तो उसमें AI रिपोर्ट भी डेवलप होती है, प्लेजरिज्म भी होती है. लेकिन देन उसमें भी हमारे पास ऐसे AI असिस्टेंट्स हैं जो कि आपको रीफ्रेज भी कर देते हैं, पैराफ्रेज भी कर देते हैं, लेकिन स्टिल जो पढ़ने वाला है उसको पता चल जाता है कि इसमें जो एक खास तरह का पैटर्न है जो कि AI का है, तो आप उसे आइडेंटिफाई कर सकते हो.
2: ऐसे होता है कि आप जब रिसर्च आर्टिकल से गो थ्रू कर रही होती हैं तो उसमें भी आपको पता चलता है कि बहुत सारे रिसर्चर्स हैं जो AI की बहुत हेल्प ले रहे हैं?
3: AI की हेल्प लेना बुरा नहीं है, डेफिनेटली उसमें ह्यूमन एलिमेंट ऐड करना इज़ वेरी इंपॉर्टेंट. हर चीज़ की कमी या हर चीज़ की ज्यादा जो है वो बुरी है, आप उसको यूज़ करें लेकिन उसमें अपना इंटेलेक्ट ज़रूर ऐड करें.
2: इसी के साथ लिसनर्स हम चलते हैं एक छोटी सी ब्रेक पे. आप सुन रहे हैं FM 92.6, मैं हूँ मरियम इरशाद, फैकल्टी ऑफ मीडिया एंड मैस कम्युनिकेशन, प्रोग्राम फैकल्टी आर्क के साथ.